0: वज़ीर आज़म ने कहा कि मुल्क में नए शोबे उभर रहे हैं और नौजवानों के लिए नए मौक़े पैदा हो रहे हैं। जनाब मोदी ने सेमीकंडक्टर, खला और ड्रोन जैसे शोबों का हवाला दिया और कहा कि भारत सभी शोबों में खुद कफील बनने की सिमत काम कर रहा है। वज़ीर आज़म ने कहा कि खुद किफालत की सिमत यह मुहिम एक विकसित भारत की तामीर के लिए एक मजबूत बुनियाद फराहम करेगी।
1: आज भारत इकोनॉमिक सेल्फ रिलायंस, टेक्नोलॉजिकल सेल्फ रिलायंस, इंडस्ट्रियल सेल्फ रिलायंस, ऐसे हर सेक्टर में आत्मनिर्भर बनने के लिए काम कर रहा है। यही विकसित भारत की मजबूत नींव का सबूत है। इस मजबूत नींव पर आपको एक भव्य, सुंदर, विकसित भारत का निर्माण करना है।
0: वज़ीरे आज़म नरेंद्र मोदी ने सेमीकंडक्टर शोबे में भारत की कोशिशों का तस्करा करते हुए कहा कि भारत के पहले सेमीकंडक्टर यूनिट में प्रोडक्शन का काम शुरू हो गया है।
1: सेमीकंडक्टर सेक्टर का उदाहरण भी हमारे सामने है। जब हमने इस दिशा में कदम बढ़ाया तो कुछ लोगों ने सवाल उठाए, कहा गया भारत ये नहीं कर पाएगा, लेकिन आज पहली सेमीकंडक्टर यूनिट्स में प्रोडक्शन शुरू हो चुका है। और मैं साफ मानता हूं, चिप से लेकर के शिप तक सब कुछ यहीं पर आप ही के हाथों से बनेगा। और कहीं कोई युवा पूरे आत्मविश्वास से कह रहा है, फर्स्ट इन माय ब्लड लाइन टू मेक अ चिप इन इंडिया।
0: उधर तालीम के मरकजी वजीर प्रहलाद जोशी आईआईटी दिल्ली के बोर्ड ऑफ गवर्नर्स के चेयरपर्सन हरीश सालवे और आईआईटी दिल्ली के डायरेक्टर प्रोफेसर रंगन बनर्जी भी इस तकरीब में मौजूद थे। इस मौके पर वज़ीरे आज़म ने आईआईटी दिल्ली में आला कारकर्दगी वाले कंप्यूटिंग मरकज परम प्रज्ञा का इफ्तिताह भी किया। उम्र दाखिला और इमदाद बाहमी महकमे के मरकजी वजीर अमित शाह ने शहरी इलाकों के इमदाद बाहमी बैंकों के लिए और ज़्यादा मजबूत साइबर सिक्योरिटी और डिजिटल तहफ़ुज़ात की ज़रूरत पर ज़ोर दिया है। वह आज मुंबई में सहकार नवक्रांति प्रोग्राम से खिताब कर रहे थे। जनाब अमित शाह ने कहा कि डिजिटल लेन देन के फ्रॉड के मामलात में इजाफा हो रहा है। उन्होंने बैंककारी सेफ्टी को यकीनी बनाने की खातिर और ज़्यादा मजबूत फॉरेंसिक मदद पर ज़ोर दिया। उन्होंने साइबर जराइम और माली उमूर से मुतअल्लिक जराइम से निमटने के लिए नेशनल फॉरेंसिक साइंस यूनिवर्सिटी के साथ इश्तराक की अहमियत को उजागर किया। वज़ीर दाखिला ने एक सिक्योरिटी ऑपरेशन सेंटर का आगाज़ भी किया, जो शहरी इलाकों के इमदाद बाहमी बैंकों के लिए दिन रात साइबर निगरानी और सिक्योरिटी फराहम करेगा।
2: आज हमारे अम्ब्रेला ऑर्गेनाइजेशन और NFSU फॉरेंसिक साइंस यूनिवर्सिटी के साथ जो समझौता हुआ, इससे हमारी छोटी सी छोटी बैंक की हर ब्रांच में भी ये सारी सुविधाएं बहुत कम लागत में देने का काम अम्ब्रेला ऑर्गेनाइजेशन करेगा। इससे साइबर सुरक्षा, डिजिटल फॉरेंसिक कर्मचारियों का इस दोनों क्षेत्र में प्रशिक्षण और अनुसंधान, ये सभी व्यवस्था एक साथ बैंक इन बॉक्स से हो जाएगी।
0: हुकूमत ने आज अहम सनअतकारों और इको निज़ाम तैयार करने वालों के साथ सिलसिलेवार कलीदी मफाहमतनामों का ऐलान किया, जिनमें कैश फ्री पेमेंट्स, डार्विन डायनामिक्स, वाल्टर इंडिया, कास्ट 24 और स्टार्टअप्स इंडिया काउंसिल शामिल हैं। इन मफाहमतनामों पर तिजारत और सनअत के सनअती और दाखिली तिजारत के फ़रोग के महकमे ने दस्तखत किए हैं। कॉमर्स और सनअत की वजारत ने मुतला किया है कि कैश फ्री पेमेंट्स के साथ दस्तखत किए गए मफाहमतनामे का मकसद स्टार्टअप्स के लिए डिजिटल बुनियादी ढांचे को मुस्तहकम करना है। डार्विन डायनामिक्स के साथ दस्तखत किया गया मफाहमतनामा एंटरप्रेन्योरशिप की तरक्की और स्टार्टअप्स इको निज़ाम को मजबूत करेगा। वजारत ने मजीद कहा कि शराकत दारी का मकसद Tier 2 और Tier 3 और देही खित्तों में छोटे कारोबारों को फ़रोग देकर स्टार्टअप्स इंडिया पहल को वसअत देना है। सरकार ने यह वजाहत की है कि सार्फीन के लिए UPI और एक शख्स से दूसरे शख्स के दरमियान लेन देन पर कोई चार्ज नहीं लगेगा। वजारत ख़जाना ने एक बयान में कहा है कि सार्फीन को UPI के ज़रिए रकम की अदायगी करते वक्त लेन देन पर किसी तरह के चार्ज का सामना नहीं करना होगा। साथ ही बेशतर कारोबारी लेन देन पर भी कोई चार्ज आयद नहीं होगा। वजारत ने कहा है कि अगर मर्चेंट डिस्काउंट रेट MDR چارجز کا سلسلہ شروع ہوتا ہے تو اس کا اطلاق ایک مخصوص حد کے اوپر محدود کاروباری لین دین پر ہی ہوگا اور یہ بہت معمولی شرح ہوگی۔ وزارت نے کہا ہے کہ ادائیگی اور تصفیہ کے نظام سے متعلق ایکٹ میں ترمیم ایک ایسا بندوبست ہے جس کا مقصد یو پی آئی کے طویل مدت تک پائیدار رہنے، تکنیکی پیش رفت اور ابھرتے ہوئے خطرات کے تناظر میں استحکام کو یقینی بنانا ہے۔ بھارت نے اپنی ماحول کے لیے سازگار توانائی کے سلسلے میں ایک اہم سنگ میل حاصل کیا ہے۔ ملک میں نصب شدہ غیر روایتی ایندھن پر مبنی بجلی کی صلاحیت 300 گیگاواٹ سے تجاوز کر گئی ہے۔ سوشل میڈیا کی ایک پوسٹ پر نئی اور قابل تجدید توانائی کے وزیر پرہلاد جوشی نے اجاگر کیا کہ بھارت کی قابل تجدید توانائی کی صلاحیت میں گزشتہ 12 برس میں 400% کا اضافہ ہوا ہے۔ وزیر موصوف نے کہا کہ غیر روایتی ایندھن پر مبنی نصب شدہ بجلی کی صلاحیت کے 300 گیگاواٹ کے سنگ میل سے اس بات کا اظہار ہوتا ہے کہ بھارت کی ماحول کے لیے سازگار توانائی کی منتقلی مقرر کردہ عالمی اہداف کے مطابق جاری ہے۔ جناب جوشی نے اجاگر کیا کہ وزیر اعظم نریندر مودی کی زیر قیادت حکومت ایک صاف ستھرے ماحول کے لیے سازگار اور زیادہ پائیدار مستقبل تشکیل دے رہی ہے۔ یہ خبریں آکاشوانی سے نشر کی جا رہی ہیں۔ پارلیمانی امور کے مرکزی وزیر کرن ریجوجو نے ملک میں خواتین ریزرویشن بل پر فوری طور سے عمل درآمد کے لیے شیرومنی اکالی دل کے مطالبے کا خیر مقدم کیا ہے۔ ایک سوشل میڈیا پوسٹ پر جناب ریجیجو نے کہا کہ سبھی کو ایک منصفانہ اور مساویانہ حد بندی کے ساتھ خواتین کو با اختیار بنانے کے لیے مل کر آگے آنا چاہیے جس میں برابر کی نمائندگی کو یقینی بنایا گیا ہو۔ شیرومنی اکالی دل نے چنڈی گڑھ میں اپنے سرکردہ رہنماؤں کی میٹنگ میں یہ مطالبہ کیا تھا۔ شیرومنی اکالی دل کے صدر سکھبیر سنگھ بادل نے کہا کہ پارٹی نے ایک ایسی منصفانہ اور مساویانہ حد بندی کی بھی مانگ کی ہے جس میں سبھی ریاستوں کے لیے برابر کی نمائندگی ہو۔ بھارت کے چیف جسٹس سوریہ کانت نے زور دے کر کہا ہے کہ شہریوں سے یہ امید رکھنے کے بجائے کہ وہ نظام انصاف کی جانب قدم بڑھائیں گے، انصاف خود شہریوں تک پہنچنا چاہیے۔ وہ آج اندور میں قانونی خدمات سے متعلق قومی اتھارٹی کی مغربی زون کی علاقائی کانفرنس کے افتتاحی اجلاس سے خطاب کر رہے تھے۔ جناب سوریہ کانت نے کہا کہ انصاف تک بامقصد رسائی کا تقاضا ہے کہ قانونی ادارے ان لوگوں تک پہنچیں جو ان سے رجوع کرنے سے قاصر ہیں۔ چیف جسٹس نے کہا کہ کانفرنس کے 3 اہم ستونوں مذاکرات، عظمت اور شمولیت سے مساویانہ انصاف کے آئینی وعدے کے لیے عملی معنی میسر ہوتا ہے۔
3: میں ہمیشہ بولتا ہوں کہ نیائے پالیکا کو چاہے اس میں ہمارا نیائک ادھیکاری ہے یا کوئی بھی کرمچاری ہے، میں نے آج کہا ہے کہ ہم جیسے ہاسپٹل میں ایک مریض جب جاتا ہے، ایک ہماری وہاں پر بہن نرس کے ساتھ ہمارا کوئی جو ٹیکنیشین ہے، کوئی ڈاکٹر ہیں، تو جیسے وہ ان سے ویوہار کر کے ایک مریض کے ساتھ پیار سے بات کر کے اس کی آدھی بیماری کو اسی وقت جیسے اس کو انبھو ہوتا ہے کہ میں شاید ٹھیک ہو جاؤں گا، ایسی ہی بھاونا ایک ہمارے یہاں پہ نیائک مندر میں اگر کوئی آتا ہے تو اس کو یہ ہونا چاہیے کہ میرا جو ادھیکار ہے جس سے مجھے ونچت کیا گیا ہے وہ ادھیکار مجھے ملے گا۔
0: جھارکھنڈ میں جے پی ایس سی، جے ایس ایس سی اور دیگر مسابقتی امتحانات میں مبینہ بے ضابطگیوں پر طلباء کے احتجاج میں تیزی آ گئی ہے۔ یہ معاملہ اب سپریم کورٹ پہنچ گیا ہے جبکہ ریاستی حکومت اور مختلف طلباء تنظیموں کے درمیان بات چیت جاری ہے۔ پیش ہے ایک رپورٹ۔
4: سپریم کورٹ میں ایک عذرداری داخل کی گئی ہے جس میں 14ویں جے پی ایس سی ابتدائی امتحان کو مبینہ بے ضابطگیوں کی وجہ سے منسوخ کیے جانے اور اسے دوبارہ کرائے جانے کی درخواست کی گئی ہے۔ اس دوران جےپال سنگھ منڈا اسٹیڈیم میں کئی دنوں سے احتجاج کر رہے طلبہ مسلسل اپنی مانگوں پر زور دے رہے ہیں۔ مظاہرین کا کہنا ہے کہ صرف لفظی یقین دہانی کافی نہیں ہے اور یہ مظاہرہ تب تک جاری رہے گا جب تک پختہ نتائج برآمد نہیں ہوتے۔ ریاستی حکومت نے مختلف طلبہ تنظیموں کے ساتھ اپنی بات چیت بھی تیز کر دی ہے۔ انہوں نے طلبہ امیدواروں، والدین اور سماجی کارکنوں سے 10 اگست کو مجوزہ اسمبلی گھیراؤ میں بڑی تعداد میں شرکت کرنے کی اپیل کی، تاہم انتظامیہ نے احتجاج کے مقام کے آس پاس سیکورٹی سخت کر دی ہے۔ رانچی سے مہوش رحمان کی رپورٹ کے ساتھ اردو خبروں کے لیے ارجمند علی خان۔
0: بندرگاہوں، جہاز رانی اور آبی گزرگاہوں کے مرکزی وزیر سربانند سنوال نے کہا ہے کہ بھارت کے بحری ترقی کے سفر میں ملاحوں کا اہم رول رہا ہے۔ انہوں نے اس بات کو یقینی بنانے کے سرکار کے عہد کو دہرایا کہ ہر ملاح محفوظ رہے، اس کا خیال رکھا جائے اور مدد کی جائے۔ جناب سنوال نے آج ممبئی میں ملاحوں کی سیکیورٹی تحفظ اور بہبود کے موضوع پر ایک قومی مباحثے میں اظہار خیال کرتے ہوئے کہا کہ بھارت